हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको 2:30 भइरहेछ श्रोता, र अब सुनाउने छौँ विविध कलाकारहरूको स्वरमा लोक तथा आधुनिक गीत। त कार्यक्रमको आरम्भमा राख्न लागिरहेकी छु यो प्रथम आधुनिक गीत शिव परियारको स्वरमा, जहाँ शब्द सङ्गीत रहेको छ नरवीर रसाइलीको।

आधुनिक गीतको प्रस्तुतिपछि स्वीकार्नुहोस् लोकगीत स्वर अनि सङ्गीत बसन्ती बाला लामाको अनि शब्द रचना रहेको छ कर्णा थामीको।

0: आधुनिक गीतहरूको प्रस्तुति पछि अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी खरसाङ हो, मुस्कान राईबाट समाचार सुन्नुहोस्। समाचारको सुरुवात गरौँ मुख्य समाचारहरूबाट। उपराष्ट्रपति सीपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ पार्न सूक्ष्म, लघु र मध्यम उद्यम एमएसएमईलाई क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको 3 दिवसीय राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। सेसेल्सले संयुक्त राष्ट्र सुरक्षा परिषदमा स्थायी सदस्यताका लागि भारतको दावीलाई समर्थन गरेको छ। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले सहकारी ट्याक्सी प्लेटफर्म भारत ट्याक्सीलाई आगामी 2 वर्षमा देशभरका 500 सहर र सहरका गल्लीहरूमा विस्तार गर्ने घोषणा गर्नुभएको छ। अनि प्रसिद्ध तमिल अभिनेता, निर्देशक तथा पटकथा लेखक के भाग्यराजको आज चेन्नईमा हृदयघातको कारण निधन भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ पार्न सूक्ष्म, लघु र मध्यम उद्यम एमएसएमई क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा एमएसएमई दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भारतमा यो क्षेत्र पहिलो पुस्ताका उद्यमीहरूको साहस र उद्यमशीलताको प्रतीक भएको बताउनु भएको छ। उहाँले देशको जम्मा निर्यातमा एमएसएमई क्षेत्रले लगभग 50% योगदान पुर्याउने उल्लेख गर्नुभयो। उपराष्ट्रपति उत्पादकता, उत्पादन र गुणस्तर बढाउन आधुनिक प्रविधि अप्नाउन उद्यमीहरूलाई पनि आग्रह गर्नुभयो।
2: Then we have to adopt all the good changes. That is the only way that our MSME can go to the next level. And it is very impressive that contributions of MSME is being felt by the Indian economy so much today. The business and environment reforms of our Honorable PM Sriman Narendra Modi ji have transformed MSMEs as the silent architects of our nation's progress. This is not a word just for be happy. This is the reality that is what we understand from the great contribution of the MSME.
1: प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको 3 दिवसीय राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। भ्रमणका क्रममा उहाँ सेसेल्सको राष्ट्रिय दिवसको स्वर्ण महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। सेसेल्स प्रस्थान गर्न अघि प्रधानमन्त्रीले भन्नुभयो, सेसेल्स भारतको एक महत्त्वपूर्ण समुद्री छिमेकी हो र भिजन महासागर तथा वैश्विक दक्षिणप्रति भारतको प्रतिबद्धतामा एक प्रमुख साझेदार हो। उहाँले यो वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 50 वर्ष पुगेको बताउनुभयो। हिन्द महासागर क्षेत्रमा द्विपक्षीय सम्बन्ध र समुद्री सहयोगलाई अझ मजबुत बनाउने विषयमा राष्ट्रपति डाक्टर प्याट्रिक हर्मिनीसँग चर्चा गर्ने श्री मोदीले बताउनु भएको छ। भ्रमणको क्रममा उहाँ सेसेल्सको राष्ट्रिय सभालाई सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री पनि हुनुहुनेछ। प्रधानमन्त्रीले त्यहाँ रहेका भारतीय समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

0: प्रधानमंत्री नरेंद्र मोदी यात्रा के दौरान सेशल्स की राष्ट्रीय सभा को संबोधित करेंगे और वहां रह रहे भारतीय समुदाय के लोगों से भी मुलाकात करेंगे। आज उनके कार्यक्रम में बोटानिकल गार्डन में पौधारोपण समारोह में भाग लेना और सेशल्स कोस्ट गार्ड के बेस का दौरा करना शामिल है। भारत और सेशल्स के बीच लंबे समय से मजबूत और घनिष्ठ संबंध हैं, जो साझा इतिहास, सांस्कृतिक जुड़ाव और दोनों देशों के लोगों के बीच आपसी रिश्तों पर आधारित हैं। हिंद महासागर क्षेत्र में एक महत्वपूर्ण समुद्री पड़ोसी के रूप में सेशल्स भारत के विजन महासागर और वैश्विक दक्षिण के प्रति उसकी प्रतिबद्धता में विशेष महत्व रखता है। प्रधानमंत्री की यह यात्रा भारत और सेशल्स की मजबूत और स्थायी मित्रता को और मजबूत करेगी तथा दोनों देशों के बीच सभी क्षेत्रों में द्विपक्षीय सहयोग को आगे बढ़ाने की साझा प्रतिबद्धता को नई मजबूती देगी। सुपर्णा सैकिया की रिपोर्ट के साथ अक्षित वैद्यान, आकाशवाणी समाचार, दिल्ली।
1: सेशल्सले संयुक्त राष्ट्र सुरक्षा परिषदमा स्थायी सदस्यताको लागि भारतको दावीलाई समर्थन गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सेशल्स भ्रमण अघि देशका विदेश मन्त्री बेरी फारेले वर्तमान विश्वव्यापी व्यवस्था र अन्तर्राष्ट्रिय संस्थाहरूमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। उहाँले भारतको ठूलो जनसङ्ख्या, बढ्दो विश्वव्यापी प्रभाव र शान्ति स्थापना, समुद्री सुरक्षा र बहुपक्षीय कूटनीतिमा योगदानका कारण सुरक्षा परिषदमा स्थायी सदस्यताको हकदार रहेको बताउनु भएको छ। भारत र सेसेल्स बीचको सम्बन्धलाई बलियो र ऐतिहासिक बनाउँदै श्री वेरी फरेले प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले दुई देश बीचको सहयोगलाई अझ बलियो बनाउने बताउनु भयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले सरकारी ट्याक्सी प्लेटफर्म भारत ट्याक्सीलाई आगामी दुई वर्षमा देशभरका 500 सहर र सहरका गल्लीहरूमा विस्तार गर्ने घोषणा गर्नुभएको छ। भारत ट्याक्सीको उद्घाटन सत्रमा बोल्नुहुँदै श्री शाहले यो पहललाई सहकारी क्षेत्रको लागि क्रान्तिकारी कदमको रूपमा वर्णन गर्नुभयो। उहाँले भारत ट्याक्सीको उद्देश्य चालकहरूलाई प्रत्यक्ष लाभान्वित गर्दै निष्पक्ष र पारदर्शी प्रणाली सुनिश्चित गर्नु रहेको बताउनुभयो। उहाँले उल्लेख गर्नुभयो, यसले चालकहरूलाई आफ्नो आमदानीको ठूलो हिस्सा प्राप्त गर्न अनुमति दिनेछ र यात्रीहरूलाई सुरक्षित र किफायती यात्राको आनन्द लिन सक्षम बनाउनेछ।
2: भारत टैक्सी बनने का सबसे पहला कारण है कि हमारे साथियों का और हमारे ग्राहकों का किसी का भी शोषण न हो, ये सबसे पहला कारण। दूसरा, सारथी का सम्मान हो, वो ऐप पर रजिस्ट्रेशन के लिए मोहताज नहीं है। आज मैं गर्व से कहता हूँ, भारत टैक्सी के साथ जुड़े हुए 7 लाख साथी भारत टैक्सी के मालिक है, शेयर होल्डर।
1: केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले 29 जुनमा नयाँ दिल्लीमा धेरै डिजिटल स्वास्थ्य पहलहरू सुरु गर्नुहुनेछ। यसमा सेतु 2.0, आयुष्मान सारथी सेटबाट, आयुष्मान एप, ई सुश्रुत क्लिनिक, नेसनल हेल्थ क्लेम्स एक्सचेन्ज र स्वास्थ्य मानक समावेश छन्। यसको उद्देश्य देशभर डिजिटल स्वास्थ्य सेवाहरू विस्तार गर्नु र स्वास्थ्य सेवाहरूलाई अझ प्रभावकारी र पहुँच योग्य बनाउनु हो। केन्द्रीय उत्तर पूर्वी क्षेत्रका सञ्चार तथा विकास मन्त्री ज्योतिरादित्य सिन्धिया आजदेखि मध्य प्रदेशको गुनामा 3 दिवसीय भ्रमणमा हुनुहुन्छ। यस भ्रमणको क्रममा उहाँले धेरै कार्यक्रमहरूमा भाग लिनुहुनेछ। श्री सिन्धियाले आज सर्किट हाउसमा मानिसहरूसँग भेट गर्नुभयो र उनीहरूको गुनासो सुन्नुभयो। उहाँले एक पेड़ मा के नाम अभियानको एक भागको रूपमा कान्जा गाउँमा बिरुवा रोप्नुभयो। यस कार्यक्रममा जम्मा 700 बिरुवा रोपिएको थियो। श्री सिन्धियाले रुथियाई क्षेत्रमा सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्नुहुने र पटाई गाउँमा रहेको राम जानकी मन्दिरको पुननिर्माणको लागि भूमिपूजन गर्नुहुने कार्यक्रम पनि रहेको छ। महाराष्ट्रमा भोलि हुने शिक्षक पात्रता परीक्षा टेटको प्रश्नपत्र लिक भएको कारण परीक्षा स्थगित गरिएको छ। महाराष्ट्र राज्य परीक्षा परिषदले आज भनेको छ, ठानेको भिवन्डी क्षेत्रमा केही व्यक्तिहरूसँग परीक्षा प्रश्नपत्रसँग सम्बन्धित जानकारी रहेको सूचना प्राप्त भएको थियो। सूचनाका आधारमा भिवन्डी पुलिसले छापा मारेको थियो। सत्यापन भएपछि परीक्षा स्थगित गरिएको छ। परीक्षा सम्बन्धी परिमार्जित जानकारी आधिकारिक वेबसाइटमा राखिने काउन्सिलले जनाएको छ। प्रसिद्ध तमिल अभिनेता, निर्देशक तथा पटकथा लेखक के भाग्यराजको आज चेन्नईमा हृदयघातको कारण निधन भएको छ।

उहाँ 73 वर्षको हुनुहुन्थ्यो। भाग्यराज तमिल सिनेमामा आफ्नो प्रभावशाली पटकथाहरू र संवाद लेखनको लागि जानिन्छ। उहाँले 25 भन्दा अधिक फिल्महरूको निर्देशन गर्नुभयो अनि लगभग 75 फिल्महरूमा अभिनय पनि गर्नुभएको थियो। मिजोरम 16 राज्यहरू र 3 केन्द्रशासित प्रदेशहरूमध्ये मतदाता सूचीको 20 विशेष गहन पुनरीक्षण अभियान अन्तर्गत गणना प्रपत्रहरूको 100% डिजिटलीकरण हासिल गर्ने पहिलो राज्य बनेको छ। निर्वाचन आयोगले यसका लागि भोलिको समय सीमा तोकिएको थियो। मिजोरमले निर्धारित समय सीमाभन्दा 3 दिन अघि नै यो उपलब्धि हासिल गरेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार फेरि एकचोटि। उपराष्ट्रपति सीपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ पार्न सूक्ष्म लघु र मध्यम उद्यम MSME क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको 3 दिवसीय राजकीय भ्रमणको लागि प्रस्थान गर्नुभएको छ। सेसेल्सले संयुक्त राष्ट्र सुरक्षा परिषदमा स्थायी सदस्यताको लागि भारतको दावीलाई समर्थन गरेको छ। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले सरकारी ट्याक्सी प्लेटफर्म भारत ट्याक्सीलाई आगामी 2 वर्षमा देशभर 500 शहर र शहरका गल्लीहरूमा विस्तार गर्ने घोषणा गर्नुभयो अनि प्रसिद्ध तमिल अभिनेता निर्देशक तथा पटकथा लेखक के भाग्यराजको आज चेन्नईमा हृदयघातको कारण निधन भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर अहिले 3:15 बजेर म उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारको प्रस्तुतिपछि फेरि पनि लोक भाकामा रमाउ सुनेर अघिल्लो लोकगीत बसन्ती बाला लामाको स्वर अनि संगीतमा जहाँ शब्द रचना रहेको छ ज्योति बाला लामाको

0: लोकगीतको प्रस्तुतिपछि अब सुन्नुहोस् सम सामाहिक समीक्षा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विशेष रहेको छ विदेश मन्त्रीको मंगोलिया अनि कोरिया गणतन्त्रको भ्रमण। अनुवादक तथा वाचक सपन सुब्बा। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। विदेश मन्त्री डाक्टर एस जयशंकरले गत 22 देखि 25 जुनसम्म मंगोलिया र कोरिया गणतन्त्रको औपचारिक भ्रमण गर्नुभयो। भारतीय विदेश मन्त्रीले 22 अनि 23 जुनमा मंगोलियाको भ्रमण गर्नुभयो। भ्रमणका क्रममा डाक्टर जयशंकरले मंगोलियाली नेतृत्वसँग भेट गर्नुभयो र आफ्ना समकक्षी विदेश मन्त्री बी बास्टेटसेकसँग विचार विमर्श गर्नुभयो। भारत र मंगोलिया रणनीतिक साझेदार, आध्यात्मिक भाइचारा र तेस्रो छिमेकी हुन् जसले बौद्ध धर्म मार्फत शताब्दीयौंदेखि गहिरो सभ्यता सम्बन्ध राखेका छन्। पछिल्लो समयमा 4D अर्थात् धर्म, लोकतन्त्र, विकास साझेदारी र डिजिटल विकास सहयोग भारत मंगोलियाको सम्बन्धका स्तम्भहरू बनेका छन्। ऐतिहासिक रूपमा भारत र मंगोलियाले प्राचीन कालदेखि नै बौद्ध धर्मको साझा विरासतको माध्यमबाट अन्तर्क्रिया गर्दै आएका छन्। केही भारतीय र मंगोलियन इतिहासकारहरूले 4,300 वर्ष पहिले काङडा राज्यबाट मंगोलियन इलाकामा केही जनजातिहरूको बसाई सरेको बारे अनुमान गरेका छन्। राजाका छोरा मंगलदेवले प्रवासीहरूको नेतृत्व गरेका थिए र तिनीहरूमध्ये अधिकांश लगभग 2,000 वर्ष त्यहाँ बसेर भारत फर्किएका थिए। यद्यपि यो प्रमाणित गर्न अहिलेसम्म कुनै ऐतिहासिक प्रमाण छैन। वर्ष 1924 मंगोलियाका तत्कालीन प्रधानमन्त्री ए अमरले आफ्नो पुस्तक सर्ट हिस्ट्री अफ मंगोलियामा मंगोलियाका पुर्खाहरू हिमालय पर्वतको पछाडिबाट आएको उल्लेख गर्नुभएको थियो। अर्को चाखलाग्दो सम्बन्ध गंगा नूर तालको बारेमा हो, जुन धेरै मंगोलियनहरूका अनुसार यसको नाम भारतको गंगा नदीको नामबाट राखिएको थियो, जहाँबाट केही मंगोलियन लामाहरूले पानी ल्याएर सुखबातर प्रान्तको तालमा खन्याए। मंगोलियन भाषाका धेरै शब्दहरूको जरा संस्कृत र पालीमा छ। भारत र मंगोलिया बीच कूटनीतिक सम्बन्ध स्थापनाको 60औं वर्षगाँठको अवसरमा 2015 मई महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीको मंगोलियाको पहिलो भ्रमणले हाम्रो सम्बन्धमा एउटा आदर्श परिवर्तन ल्यायो, जसलाई सामरिक साझेदारीको स्तरमा अघि ल्याएको छ। वर्ष 2025 अक्टोबर महिनामा मंगोलियाका राष्ट्रपति खुरेलसुक उखनागिनको राजकीय भ्रमणले हाम्रो राजनीतिक साझेदारीलाई अझ बलियो बनाएको छ। भ्रमणका क्रममा विदेश मन्त्रीले मंगोलियाका विदेश मन्त्री वी बास्टेटसेक्स र मन्त्री तथा क्याबिनेट सचिवालयका प्रमुख बीएन खबियारसँग भेटवार्ता गर्नुभयो। उहाँले मंगोलियाका राष्ट्रपति यू खुरेलसुक र मंगोलियाका स्टेट ग्रेट खुरल संसदका अध्यक्ष श्री एस ब्याम ब्याट्सकसँग भेट गर्नुभयो।

उहाँको शिक्षा मन्त्री श्री एल एक्न अम्गालानसित पनि भेट भयो। डाक्टर जयशंकरले अक्टोबर 2025 मंगोलियाका राष्ट्रपति श्री यू खुरेलसुकको भारत राजकीय भ्रमणपछि द्विपक्षीय सम्बन्धमा प्रगतिको समीक्षा गर्नुभयो अनि भारत मंगोलिया रणनीतिक साझेदारीलाई अझ विस्तार गर्न भविष्यको सहकार्यका सम्भावित क्षेत्रहरूबारे छलफल गर्नुभयो। बैठकमा विकास साझेदारी, व्यापार, शिक्षा, संस्कृति, क्षमता अभिवृद्धि, आपूर्ति श्रृङ्खला, खानी तथा महत्वपूर्ण खनिज, रक्षा, हवाई सम्पर्क र जनस्तरको सम्बन्धका विषयमा छलफल भएको थियो। वार्ताका क्रममा दुवै पक्षले आपस्तको हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमाथि पनि विचारहरू आदान प्रदान गरेका थिए।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। सँगै अहिले दिउँसोको 3 बजिरहेछ श्रोता, र अब केही क्षण हजुरहरूलाई फेरि पनि साङ्गीतिक यात्रातर्फ डोराएर लानेछौँ। सुनाउनेछौँ हिन्दी चर्चिताका गीतहरू। त कार्यक्रमलाई आरम्भ गर्दै प्रथमा राख्न लागिरहेकी छु यो साङ्गीतिक कोसेली चलचित्र दिलका रिश्ताबाट अल्का याग्निकको स्वरमा, जहाँ सङ्गीत रहेको छ नदिम श्रवणको अनि शब्द रचना रहेको छ समीरको।

श्रोताहरूले सुन्दै हुनुहुन्छ हिन्दी चलचित्रका गीतहरू र अघिल्लो क्रममा स्वीकार्नुहोस् यो प्रस्तुति चलचित्र राजा हिन्दुस्तानीबाट उदित नारायण अनि अल्का याग्निकको युगल आवाजमा जहाँ सङ्गीत रहेको छ नदिम श्रवणको अनि शब्द समीरको।

श्रोताहरूले भर्खरै मात्र आफ्नो रेडियो सेटलाई ट्युन इन गर्नुभएको छ भने हजुरहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा र अहिले हजुरहरूले सुन्दै हुनुहुन्छ हिन्दी चलचित्रका गीतहरू उद्घोषिका म सरुको साथमा र अबको अघिल्लो अन्तिम प्रस्तुति राख्न लागिरहेकी छु चलचित्र तालबाट सुखविन्दर सिंह अनि अल्का याग्निकको युगल आवाजमा जहाँ सङ्गीत रहेको छ एआर रहमानको अनि शब्द आनन्द बक्सीको आनन्द लिनुहोस्

0: 핸드기 들고 불어 수디부지 아봤으면 헛사마절.
1: 유 아카스와니 호 समाचार मुस्कान रायबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणीको मन की बात कार्यक्रम मार्फत देश र विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 135 संस्करण हुनेछ। कार्यक्रमको प्रसारण आकाशवाणी र दूरदर्शनका सबै च्यानल, एआईआर न्यूजको वेबसाइट र न्यूज अन एआईआर मोबाइल एपमा पनि प्रसारित गरिनेछ। यसका साथै मन की बात कार्यक्रम आकाशवाणी समाचार, दूरदर्शन समाचार, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा प्रत्यक्ष प्रसारण गरिनेछ। हिन्दी प्रसारणको लगत्तैपछि यो कार्यक्रम क्षेत्रीय भाषाहरूमा पनि प्रसारण गरिनेछ। विश्व एमएसएमई दिवस 2026 को अवसरमा नागाल्यान्ड सरकारले हिजो तेलंगानाको टी वर्कसित एक सम्झौता ज्ञापनमा हस्ताक्षर गरेको छ। यस सम्झौताको उद्देश्य नागाल्यान्डमा उद्यमीहरूलाई उन्नत प्राविधिक सहयोग, उत्पाद विकास र नवाचार मार्फत सशक्त बनाउनु हो, जसले गर्दा राज्यमा रोजगार र आर्थिक विकासले गति पाउनेछ। यस सम्झौता ज्ञापनमा नागाल्यान्डको उद्योग तथा वाणिज्य विभागका निर्देशक पी तोकुघा सेमा र टी वर्क्सका सीईओ जोगिन्दर तनिकेलाले हस्ताक्षर गरेका छन्। नयाँ दिल्लीमा आज 3 दिवसीय त्रिपुरा वैश्विक अनारस महोत्सवको उद्घाटन त्रिपुराका मुख्यमन्त्री डाक्टर मनिक शाह र पूर्वोत्तर क्षेत्र विकास राज्य मन्त्री डाक्टर सुकान्त मजुमदारले गर्नुभयो। मुख्यमन्त्रीले भन्नुभयो, त्रिपुराले हरेक वर्ष लगभग 180,000 मेट्रिक टन अनारस उत्पादन गर्दछ। उहाँले यस महोत्सवले अनारस निर्यातलाई बढावा दिने र राज्यको संस्कृति, हस्तशिल्प तथा पर्यटनले वैश्विक मान्यता पनि पाउने बताउनुभयो। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गर्नुहुँदै यो महोत्सवले व्यापार र लगानीका लागि नयाँ अवसरहरू सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो। असममा आज एकाबिहानै मध्यम तीव्रताको भूकम्पको झट्का महसुस गरियो। यो झट्का 4:51:16 महसुस गरिएको थियो। भारतीय भूविज्ञान केन्द्र अनुसार भूकम्पको तीव्रता रेक्टर स्केलमा 3.4 थियो। यसको केन्द्रबिन्दु असमको कछार जिल्लामा लगभग 42 किलोमिटर गहिराईमा थियो। तथापि हालसम्म कुनै प्रकारको ज्यानमालको क्षतिको खबर भने आएको छैन। प्रशासनले स्थितिको निगरानी गरिरहेको छ र मानिसहरूलाई सतर्क रहन अपिल गरिएको छ। असमको वन विभागले दुर्लभ एवं संरक्षित पक्षी हर्नबिलको शिकारसित सम्बन्धित मुद्दामा 3 जनालाई आरोपीहरूलाई पक्राउ गरेर ठूलो सफलता हासिल गरेको छ। यसलाई वन्य जन्तु संरक्षणको दिशामा एक महत्त्वपूर्ण कदम मानिएको छ। प्राप्त जानकारी अनुसार डिगबोई वन विभाग अन्तर्गत मार्गेरिटा पूर्वी रेन्ज क्षेत्रमा गुप्त सूचनाको आधारमा अभियान सञ्चालन गरेर 3 जना आरोपीहरूलाई पक्राउ गरिएको थियो। प्रारम्भिक जाँचबाट आरोपीहरू लामो समयदेखि संरक्षित पक्षी हर्नबिलको शिकारमा संलग्न रहेको खुलासा भएको छ। राज्य वन तथा पर्यावरण मन्त्री जयन्त मल्लबरुवाले सोसल मिडिया मार्फत अभियानको जानकारी साझा गर्नुभएको थियो। असम पुलिसले तिनसुकियामा गिरफ्तार गरेका प्रतिबन्धित संगठन

मिजोरम 16 राज्यहरू र 3 केन्द्रशासित प्रदेशहरूमध्ये मतदाता सूचीको विशेष गहन पुनर्निरीक्षण अभियान अन्तर्गत गणना प्रपत्रहरूको 100% डिजिटलीकरण हासिल गर्ने पहिलो राज्य बनेको छ। निर्वाचन आयोगले यसका लागि भोलिसम्मको समय सीमा तोकेको थियो। मिजोरमले निर्धारित समयभन्दा 3 दिन अघि नै यो उपलब्धि हासिल गरेको छ। राज्यका मुख्य निर्वाचन अधिकारी कार्यालयले बिहिबार साँझ डिजिटलीकरण प्रक्रिया पूरा भएको जनाएको छ। 30 मईदेखि राज्यमा 1301 बुथ स्तरीय अधिकारीहरू गणनाको काममा संलग्न छन्। 2005 भएको पछिल्लो अन्तिम एसआईआर अवधि मिजोरममा 5,59,000 भन्दा बढी मतदाता थिए। सन् 2025 यो संख्या बढेर 8,75,000 नागेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर अहिले 3:45 मिनटमा उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब प्रस्तुत छ कार्यक्रम गीत संगीत। लोक तथा आधुनिक गीतहरूको संगम यो हो कार्यक्रम गीत संगीत, जहाँ श्रोताहरूले आनन्द लिन सक्नुहुनेछ लोक अनि आधुनिक गीतहरूको। त कार्यक्रमको आरम्भमा राख्न लागिरहेकी छु यो प्रथम प्रस्तुति उदय श्रोताको स्वर अनि संगीतमा गणेश थापा मगरको शब्द रचनामा। यो प्रथम प्रस्तुति स्वीकार्नुहोस्।

नमस्कार आउनुमा नै जिन्दगीको मजा छ श्रोता। जीवनमा हरेक पल हरेक क्षण अमूल्य छन्। यो दिनलाई यो समयलाई फेरि कहिले पनि ल्याउन सकिँदैन, त्यसैले आज जे छ त्यसैमा नै खुसी रहन सक्नुपर्छ। त अघिल्लो प्रस्तुतिमा राख्न लागिरहेकी छु मनिला सुताङको स्वरमा यो साङ्गीतिक कोसेली। उदय सुताङको सङ्गीत अनि गणेश थापा मगरको शब्द रचनामा स्वीकार्नुहोस्।

श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम गीत संगीत र कार्यक्रम गीत संगीतको अघिल्लो प्रस्तुतिमा राख्न लागिरहेकी छु बानीका प्रधानको स्वरमा यो प्रस्तुति जहाँ शब्द संगीत रहेको छ नरवीर रसाइलीको।

संगीत संगीत भनेको स्वर लय र लयको सुव्यवस्थित र कलात्मक संयोजन हो श्रोता। यसले मनलाई शान्त पार्छ र भावनाहरूलाई व्यक्त गर्नमा सहयोग गर्दछ। संगीत केवल गायनको रूपमा मात्र परिभाषित गर्न सकिँदैन। संगीत गायन वाद्ययन्त्र बजाउने र नृत्यको संयुक्त स्वरूप हो। कार्यक्रम गीत संगीतको

अघिल्लो प्रस्तुतिमा राख्न लागिरहेकी छु प्रज्ञाश्री विश्वकर्माको स्वरमा यो साङ्गीतिक कोसेली जहाँ शब्द रचना रहेको छ कालुसिंह रणपहेलीको अनि सङ्गीत नरवीर रसाइलीको।

संसारमा धेरै फरक भाषाहरू भए पनि सङ्गीतभन्दा राम्रो भाषा कुनै पनि छैन, किनकि सङ्गीतको भाषालाई सबैले बुझ्ने गर्छन्। श्रोता त आउनुहोस् फेरि पनि सङ्गीतको भाषामा रमाउँ सुनेर अघिल्लो लोकगीत बसन्ती बाला लामाको स्वरमा, जहाँ शब्द रचना रहेको छ ज्योति बाला लामाको।

0: कार्यक्रम गीत संगीतको प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी सेसल्सको 3 दिने राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। अबको केही क्षणमा उहाँ सेसल्स पुग्नुहुनेछ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले उल्लेखनीय आर्थिक प्रगति गरेको र वैश्विक स्तरमा भारतको भूमिका लगातार मजबुत भइरहेको बताउनु भएको छ। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले सहकारी ट्याक्सी प्लेटफर्म भारत ट्याक्सीलाई आगामी 2 वर्षमा देशभरिका 500 सहर र सहरका गल्लीहरूमा विस्तार गरिने घोषणा गर्नुभएको छ। कोलकाताको तारातला क्षेत्रमा भएको भवन भत्किँदा मृत्यु हुनेको संख्या 17 पुगेको छ र मौसम विभागले आगामी 3-4 दिनमा उत्तरी अरबी सागर, गुजरात, मध्यप्रदेश, छत्तीसगढ झारखण्ड, बिहार, उत्तर प्रदेश र उत्तराखण्डका केही भागमा दक्षिण पश्चिम मनसुन भित्रिन सक्ने पूर्वानुमान गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सेसल्सको 3 दिने राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ र अबको केही क्षणमा उहाँ सेसल्स पुग्नुहुनेछ। भ्रमणका क्रममा उहाँ सेसल्सको राष्ट्रिय दिवसको स्वर्ण महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। सेसल्स प्रस्थान गर्न अघि प्रधानमन्त्रीले भन्नुभयो, सेसल्स भारतको एक महत्वपूर्ण समुद्री छिमेकी हो र भिजन महासागर तथा वैश्विक दक्षिणप्रति भारतको प्रतिबद्धतामा एक प्रमुख साझेदार हो। उहाँले यो वर्ष 2 देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 50 वर्ष पुगेको बताउनुभयो। हिन्द महासागर क्षेत्रमा द्विपक्षीय सम्बन्ध र समुद्री सहयोगलाई अझ मजबुत बनाउने विषयमा राष्ट्रपति डाक्टर प्याट्रिक हर्मिनीसँग चर्चा गर्ने श्री मोदीले बताउनु भएको छ। भ्रमणका क्रममा उहाँ सेसल्सको राष्ट्रिय सभालाई सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री पनि हुनुहुनेछ। प्रधानमन्त्रीले त्यहाँ रहेका भारतीय समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।
2: प्रधानमंत्री नरेंद्र मोदी यात्रा के दौरान सेशल्स की राष्ट्रीय सभा को संबोधित करेंगे और वहां रह रहे भारतीय समुदाय के लोगों से भी मुलाकात करेंगे। आज उनके कार्यक्रम में बोटानिकल गार्डन में पौधारोपण समारोह में भाग लेना और सेशल्स कोस्ट गार्ड के बेस का दौरा करना शामिल है। भारत और सेशल्स के बीच लंबे समय से मजबूत और घनिष्ठ संबंध है, जो साझा इतिहास, सांस्कृतिक जुड़ाव और दोनों देशों के लोगों के बीच आपसी रिश्तों पर आधारित है। हिंद महासागर क्षेत्र में एक महत्वपूर्ण समुद्री पड़ोसी के रूप में सेशल्स भारत के विजन महासागर और वैश्विक दक्षिण के प्रति उसकी बद्धता में विशेष महत्व रखता है। प्रधानमंत्री की यह यात्रा भारत और सेशल्स की मजबूत और स्थायी मित्रता को और मजबूत करेगी तथा दोनों देशों के बीच सभी क्षेत्रों में द्विपक्षीय सहयोग को आगे बढ़ाने की साझा प्रतिबद्धता को नई मजबूती देगी। सुपर्णा सैकिया की रिपोर्ट के साथ अक्षित वैद्यान, आकाशवाणी समाचार, दिल्ली।
1: अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वलाई सराहना गर्नुहुँदै भन्नुभयो, भारतले उल्लेखनीय आर्थिक प्रगति गरेको छ अनि वैश्विक स्तरमा भारतको भूमिका लगातार मजबुत भइरहेको छ। व्हाइट हाउसमा एक समाचार एजेन्सीलाई दिनुभएको एक साक्षात्कारमा श्री रुबियोले भन्नुभयो, ट्रम्प प्रशासन भारतलाई अमेरिकाको सबैभन्दा नजिकको रणनीतिक साझेदार मान्दछ। उहाँले भन्नुभयो, प्रधानमन्त्री श्री मोदी र राष्ट्रपति डोनाल्ड ट्रम्प बीच घनिष्ठ सम्बन्ध दुवै देशहरूबीच सहयोगलाई अझ मजबुत बनाउन सहायक बनेको छ। श्री रुबियोले भन्नुभयो, व्यापार, आपूर्ति श्रृङ्खला, महत्वपूर्ण खनिज, ऊर्जा सुरक्षा र नौवहनको स्वतन्त्रता जस्ता क्षेत्रहरूमा भारत र अमेरिका बीच सहयोग लगातार रूपमा बढ़िरहेको छ। उहाँले दुवै देशहरूमाझ सम्बन्ध मजबुत बनाउन भारतीय अमेरिकी समुदायको योगदानको पनि सराहना गर्नुभयो।
3: प्रधानमन्त्री मोदीको

0: कामों की बात करें तो वो एक ऐसे देश का नेतृत्व कर रहे हैं जो आर्थिक रूप से जबरदस्त तरक्की कर रहा है और एक वैश्विक शक्ति के रूप में पहचान बना रहा है। एक ऐसा देश जिसकी वैश्विक स्तर पर फैसलों में अहम भूमिका रहती है।
1: प्रधानमन्त्री श्री नरेन्द्र मोदीले केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालको ऊर्जा क्षेत्रको बारेमा एक लेख साझा गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, यस लेखले ग्लोबल साउथलाई सुरक्षित, दिगो र समतामूलक ऊर्जा भविष्यको केन्द्रमा राख्ने भारतको दृष्टिकोणलाई प्रकाश पार्दछ। उहाँले भन्नुभयो कि एक बलियो ऊर्जा प्रणाली केवल घरेलु नीतिबाट मात्र होइन अन्तर्राष्ट्रिय सहयोगबाट पनि निर्माण हुँदछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले कुनै पनि देशको अर्थव्यवस्थालाई सुदृढ पार्न सूक्ष्म, लघु र मध्यम उद्यम एमएसएमई क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा एमएसएमई दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भारतमा यो क्षेत्र पहिलो पुस्ताका उद्यमीहरूको साहस र उद्यमशीलताको प्रतीक भएको बताउनु भएको छ। उहाँले देशको जम्मा निर्यातमा एमएसएमई क्षेत्रले लगभग 50% योगदान पुर्याउने उल्लेख गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहले सहकारी ट्याक्सी प्लेटफर्म भारत ट्याक्सीलाई आगामी 2 वर्षमा देशभरिका 500 सहर र सहरका गल्लीहरूमा विस्तार गरिने घोषणा गर्नुभएको छ। भारत ट्याक्सीको उद्घाटन सत्रमा बोल्नुहुँदै श्री शाहले यो पहललाई सहकारी क्षेत्रको लागि क्रान्तिकारी कदमको रूपमा वर्णन गर्नुभयो। उहाँले भारत ट्याक्सीको उद्देश्य चालकहरूलाई प्रत्यक्ष लाभान्वित गर्दै निष्पक्ष र पारदर्शी प्रणाली सुनिश्चित गर्नु रहेको बताउनुभयो। उहाँले उल्लेख गर्नुभयो, यसले चालकहरूलाई आफ्नो आमदानीको ठूलो हिस्सा प्राप्त गर्न अनुमति दिनेछ र यात्रीहरूलाई सुरक्षित र किफायती यात्राको आनन्द लिन सक्षम बनाउनेछ।
2: एक टैक्सी बनाने का विचार आया कोऑपरेटिव बेसिस पर, तो सब लोग परेशान थे कि भाई पैसा कहाँ से लाएंगे। तो मैंने कुछ कोऑपरेटिव संस्थाओं को कहलवाया भी, बुलाया भी। मुझे आनंद है कि एनसीडीसी, इपको, क्रिपको, एनडीडीबी, नाबार्ड, एनसीईएल, अमूल, ये सब ने मिलकर बड़ी से बड़ी कंपनियों से लोहा लेने के लिए ड्राइवरों की, सारथियों की अपनी एक कोऑपरेटिव बनाने का फैसला।
1: कोलकाताको तारातला क्षेत्रमा भएको भवन भत्किँदा मृत्यु हुनेको संख्या 17 पुगेको छ। सेना, राष्ट्रिय आपदा मोचन बल, रेलवे, नागरिक रक्षा, राज्य आपदा प्रतिक्रिया बल र अन्य एजेन्सीहरूले राहत र उद्धार कार्यमा मिलेर काम गरिरहेका छन्। घाइतेहरूको निजी अस्पतालमा उपचार भइरहेको छ। पन्जाब पुलिसले अमृतसरमा सीमापार अवैध हतियार तस्करी गर्ने गिरोहको पर्दाफाश गरेको छ र 4 जनालाई पक्राउ गरेको छ। उनीहरूबाट 10 वटा पिस्तोल र धेरै जीवित कारतुसहरू जप्त गरिएको छ। हालैमा अमृतसरमा हतियार जप्त भएको यो दोस्रो ठूलो घटना हो। जम्मू कश्मीरमा काउन्टर इन्टेलिजेन्स कश्मीर सीआईके गैर कानूनी गतिविधिहरू रोकथाम अधिनियम यूपीए अन्तर्गत अनुसन्धानको सम्बन्धमा आज उपत्यकाभरि धेरै स्थानहरूमा छापा मारेको छ। अधिकारीहरूका अनुसार श्रीनगर, गन्दरबल, कुपवाडा र अनन्तनाग जिल्लाका 5 स्थानमा खोजी अभियान सञ्चालन गरिएको थियो। यो कार्यवाही 2023 दर्ता भएको मुद्दाको अनुसन्धानको सम्बन्धमा गरिएको हो। मौसम विभागले आगामी 3-4 दिनमा उत्तरी अरबी सागर, गुजरात, मध्यप्रदेश, छत्तीसगढ़, झारखण्ड, बिहार, उत्तर प्रदेश र उत्तराखण्डका केही भागमा दक्षिण पश्चिम मनसून भित्रिन सक्ने पूर्वानुमान गरेको छ। विभागले आगामी 2 दिनमा उप हिमालयी पश्चिम बंगाल र सिक्किममा मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ। बिहार, छत्तीसगढ़, तटीय आन्ध्र प्रदेश, तटीय कर्नाटक, तमिलनाडु, पुडुचेरी, कराईकल र उत्तर पूर्वी भारतका केही भागहरूमा भारी वर्षा हुने सम्भावना छ। त्यस्तै पूर्वी राजस्थान, आन्तरिक कर्नाटक र तेलेङ्गानामा भोलिसम्म मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाह र उत्तर पूर्वी क्षेत्र विकास राज्य मन्त्री डाक्टर सुकान्त मजुमदारले आज नयाँ दिल्लीमा 3 दिने त्रिपुरा वैश्विक अनारस महोत्सवको उद्घाटन गर्नुभयो। मुख्यमन्त्रीले भन्नुभयो, त्रिपुरामा प्रत्येक वर्ष लगभग 1,80,000 मेट्रिक टन अनारस उत्पादन हुन्छ। महोत्सवले अनारस निर्यातलाई बढ़ावा दिनुका साथै संस्कृति, हस्तकला र पर्यटनलाई विश्वव्यापी मान्यता दिने उहाँको भनाइ रहेको छ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गर्नुहुँदै महोत्सवले व्यापार र लगानीका

लागि नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। यो समाचार युट्युबमा @AIR कोर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी सेसल्सको 3 दिने राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। अबको केही क्षणमा उहाँ सेसल्स पुग्नुहुनेछ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले उल्लेखनीय आर्थिक प्रगति गरेको र वैश्विक स्तरमा भारतको भूमिका लगातार मजबुत भइरहेको बताउनु भएको छ। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहले सहकारी ट्याक्सी प्लेटफर्म भारत ट्याक्सीलाई आगामी 2 वर्षमा देशभरिका 500 सहर र सहरका गल्लीहरूमा विस्तार गरिने घोषणा गर्नुभएको छ। कोलकाताको ताराताला क्षेत्रमा भएको भवन भत्किँदा मृत्यु हुनेको संख्या 17 पुगेको छ र मौसम विभागले आगामी 3-4 दिनमा उत्तरी अरबी सागर, गुजरात, मध्य प्रदेश, छत्तिसगढ, झारखण्ड, बिहार, उत्तर प्रदेश र उत्तराखण्डका केही भागमा दक्षिण पश्चिम मनसुन भित्रिन सक्ने पूर्वानुमान गरेका छ। यसका साथै समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 6 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।